0: اگر اب وہ سے نقوی کے منہ سے ہم نے سر کی تقسیم کی بات سنی تو وہ سن نقوی کے استعفے سے پہلے ہم گھروں کو واپس نہیں جائیں گے.
1: सिंध के विरहांगे जो मकसद आवाम के विराए वसीलन ते कब्जो करण आहे. मोहसिन नकवी बीहर सिंध के विराइण जो बयान डिनो तो संदस इस्तीफा का सवाए वापस घर न वींदासी. कराची में सिंध हाईकोर्ट बार के सेमिनार में मुल्की वकीलन लान वकील अगवान सलाउद्दीन अहमद चयो तो मोहसिन नकवी के पुठियां वेटरन बाबत इहो चवण सही आहे त उहे वायड़प जो शिकार आहिन, दुरुस्त फैसलो करण की सलाहियत ना है. लाहौर के वकील हसन इकबाल वड़ाए चयो तो मोहसिन नकवी मुल्क में बलोचिस्तान जेड़ी हालतू पैदा करण चाहे तो. عوام کے مکو ڈیکھاریندڑ مشرف ہان کتھے آئے ایں تواں جو بھی اڑو ہی حشر تھنو آہے. عامر نواز وڑائچ جو چون ہو تو محسن نقوی ایک کلاک میں بیان دے اساں ایک کلاک میں روڈن تے ہونداسی. سندھ جے ورانگے جو بیان بیہر آیو تو سندس استعفی کان سوائے واپس گھر نہ موٹنداسی. کے بھی لگاری چیو تو محسن نقوی کیر تھندو آہے. سندھ تپیر پاگارے کھاں بھی پوچھن شروع کیو آہے. سندھ ایک صد جو انتظار کرے رہی آہے. लाहौर हाईकोर्ट बार जे अॻूणे नायब सदर राबिया बाजवा चयो त सिंध विरहाइण मुल्क खे नुक़सान रसाइण बराबर आहे. छवीह ऐं सतावीह तरमीमनि जा नतीजा अचण शुरू थी विया आहिनि. हकनवाज़ टालपुर चयो त आइन ख़िलाफ़ क़दमनि खे न अॻु क़बूलियो हो ऐं न हाणे क़बूलींदासीं.